अनि बुद्धको अर्थ भनेको चाहिँ एकदम धेरै ध्यान गर्ने, गुरु जस्तो सोच्ने। अनि त्यसको बारेमा अब मैले तपाईँलाई भन्नेछु बुद्धको शिक्षाको बारेमा। अब कुरै गरौँ, बुद्धले के सिकाउनु भयो त नि सबैजनालाई यो कथाबाट? यहाँ एकदम मुख्य कुराहरू सिकाउनु भयो, चारवटा। पहिलो कुरा भनेको जीवनमा दुःख हुने नै रहेछ, हामी सबैलाई दुःख भोग्नेछौँ जिन्दगानीमा एक न एकचोटि। दोस्रो कुरा भनेको दुःखको कारण पनि छ, यो तपाईँले दुःख दिनुभएको हुनसक्छ, तपाईँले दुःख भोग्न परेको हुनसक्छ, धेरै कुराबाट तपाईँले दुःख देख्न सक्नु भएको हुन्छ। तेस्रो कुरा उहाँले सिकाउनु भएको भनेको चाहिँ दुःख हटाउन पनि सकिने रहेछ, जहिले पनि सुखमा बस्ने पनि राम्रो होइन, दुःखमा धेरै बस्ने पनि होइन। त्यही भएर त्यो मिडल पाथ लिने अथवा मध्यम रूप लिने। र चौथो चिज उहाँ सिद्धार्थ गौतम अथवा गौतम बुद्धले हामीलाई सिकाउने भनेको चाहिँ एउटा राम्रो बाटो छ, अनि मैले भने जस्तो त्यो बाटोको नाम चाहिँ मध्यम बाटो हो। जाँदा जाँदै हाम्रो आवाज प्रायोजक कनेक्टिङ कल्चर र यो आवाज तरङ्गित गराउने ओट्यागो एक्सेस रेडियोलाई धन्यवाद। त्यस्तै गरी गीत सङ्गीतका कलाकारहरूलाई पनि मोरी मोरी धन्यवाद भन्दै म र जियोफ बिदा हुन चाहन्छौँ। नमस्ते, शुभरात्री।